0: खुशीको खबर।
1: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: मेरी आमोइनी, घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटका कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल, चितौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458794।
12: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन डाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
13: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-8047
14: र 082-521-8080

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौ
2: समीक्षा एजेन्डा भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प इजरायलले थप 2300 केआरकी भर लैजाने जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद
3: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा
2: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाडी
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग
3: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ अहिले पनि 102 वटा स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि
2: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन् राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ केन्द्रीय बैंकले ब्याजदरमा करिडोर बैंक दर अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाइ यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोड़िएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र दुई महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेशबाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
3: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान संचालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
2: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवाला बीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबार विहीन अवस्थामा छन्। 2079 कार्तिक 17 राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
5: जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था
1: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
2: किमाथाङकामा पहिलो पटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव गुच्ची च्याउले मूल्य पाएन अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: के तपाई दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
3: हामी कहाँ उपलब्ध सेवाहरू
5: दाँत निकाल्ने
3: नयाँ दाँत राख्ने
5: छिक्न नपर्ने गरी दाँत राख्ने
3: दाँत भर्ने दाँत सफा गर्ने
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने
3: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560-38443 र 98105-97772 कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
4: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
6: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98417-055-65 सधैँ सेवा गर्ने मौका दिनुहोस्
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
8: को देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ काठमाडौँका ठूला अस्पताल वीर टिचिङ प्याटर्नमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमल सिन्हाले खबर लेख्नु भएको छ राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्री पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मजदात शीर्षकमा खबर प्रकाशित छ मा 8 महिनाको माग धान्य चिनी मौजदात रहेको देखिएको छ उद्योग वाणिज्य तथा प्रति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर प्रकाश छ भित्री पृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्र पृष्ठमा प्रकाशित छ
2: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोला नाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पखाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशकभन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026मा स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुषमा चेपाङ 6 पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपण्डामा कांग्रेसमा 60-40 भागबण्डा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा बसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रयाक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले संखुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवका आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउ सराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन् अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सिटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्ध विराम सहमति पछि रोकिएको अमेरिका र इरान बीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
2: साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अंजिता तुम्बा पोसुब्बाको कप्तानीमा 7 महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा आई लीग खेलिरहेका अंजिलाको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल संघ एनभीएले 6 नयाँ खेलाड़ी समावेश गर्दै काभा महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 15 गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
0: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरूरी सूचना।
11: डाक्टरद्वारा उपचार हुने रोगहरू
10: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
11: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच निमिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: साझा खबरमा अब सड़क सुरक्षाका कुरा. बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ. यसका लागि भएका संवाद परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं.
1: पहिलेदेखि उठाएका विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो. त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ. होइन, यो अन्तिम चरणमै छ.
2: कस्तो छ व्यवस्था ऐनमा के के ल्याउनु
1: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिच्नेकोलाई चाहिँ कड़ा भन्दा कड़ा कार्यवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो.
2: त्यसले के गर्छ?
1: आजको दिनमा हेर्नुभन्दा 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्. सबैसँग चाहिँ अलिअलि अधिकार छ. त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ. त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ. 24 घण्टा उसले जिम्मेवारी दिन्छ. त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ. विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको.
2: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
1: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ. अब परिषद आफैले सबै काम गर्ने होइन. ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो. त्यो जिम्मेवारी उसैको रहन्छ. सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ. तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ. जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ. अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ. निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ. भनेपछि उसलाई त्यो त मिल्दैन नि त. सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ.
2: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
1: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त

0: मूल्य पाएन, अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत,
1: भाड़ाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा, कांग्रेसमा 60-40 को भागभन्दा गर्न देवबार कोइरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा,
0: भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजाने, जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल,
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा, हरमुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा,
0: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अन्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा, काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा बढ़दै गरेको महँगी जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएकोतर्फ पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन् र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ। महँगी दर बढ़ेको बढ़े शीर्षक लेखिएको छ पत्रिकामा र नजिकै रहेका अर्का एकजना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको, र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन्, आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ भने नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु।
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: महात्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दहरू लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
1: हामी कहाँ उपलब्ध सेवाहरू
2: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
1: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएलाएर खै?
7: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
6: त्यही त खै, यिनलाई चेत किन नआओला?
8: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
9: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 3 गते, तदनुसार सन् 2026 मे 17 तारीक आइतबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कफरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारको बजेट खर्च 10 महिनामा 40% पनि पुगेन। विकास निर्माण सम्बन्धी खर्च न्यून हुँदा कार्य सम्पादनमाथि नै प्रश्न। कर्णाली प्रदेशमा 10 महिनामा 30% पनि बजेट खर्च हुन सकेन।
1: सहलगानी आयोजना मार्फत खानेपानी समस्या समाधान हुनेमा जोड़। प्युठानको झिम्रुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गयो। विकासको माग गर्दै सल्यानको कालीमाटी सातका वडा अध्यक्षद्वारा मुख्यमन्त्री कार्यालयमा धरना।
2: हाम्रो यो सड़क पूर्वाधार सम्बन्धीको बजेट सुनिश्चितताको लागि चाहिँ प्रत्येक वर्षमा हामीले प्रदेश सरकारलाई बुझाउँदा पनि प्रदेश सरकार बेखबर भए पछाडि धरनामा चाहिँ अहिले पनि छौं।
0: र स्थानीय तहको पुनर्संरचना गर्ने सरकारको तयारी। दुई दिन विदा दिने निर्णयपछि पठन पाठन सञ्चालनका लागि नयाँ व्यवस्था। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारको माग सम्बोधन गर्न प्रतिबद्ध रहेको सरकारको भनाई।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित कुनै पनि पत्र पत्रिका प्राप्त भएका छैनन्। प्रकृति न्यूज डेस्कमा रहेका सामग्री प्रसारण गर्नेछौं।
0: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि कुल बजेटको 39.91% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पूँजीगत तर्फ 23,47,14,65,000 रूपियाँ र चालूतर्फ 15,43,85,35,000 रूपियाँ गरी जम्मा 38,81,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म चालू र पूँजीगत गरी वैशाख मसान्त 13,79,91,85,142 रूपियाँ खर्च भएको छ, जुन कुल बजेटको 39.91% मात्रै हो। आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा बजेट खर्चको अवस्था कमजोर देखिएको छ। विशेष गरी विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च न्यून हुँदा प्रदेश सरकारको कार्य सम्पादनमाथि नै प्रश्न उठ्न थालेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको 10 महिनामा आफ्नो बजेटको 26.66% अर्थात 13,37,83,000 रूपियाँ खर्च गरेको छ। यसै गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले 43,86,25,000 अर्थात 26.75% बजेट खर्च गरेको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालयले 53,44,45,000 रूपियाँ मध्ये वैशाख मसान्तसम्म 28.07% बजेट खर्च गरेको छ। यसै गरी लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका कृषि मन्त्री दिनेश पन्थीले विगतका वर्ष जस्तै आर्थिक वर्षको अन्तिम सम्ममा कुल बजेटको करिब 70% भन्दा माथि खर्च दर पुग्न सक्ने दावी गर्नुभएको छ। यद्यपि आर्थिक वर्षको 9-10 महिनासम्म बजेट खर्च नगरी बस्ने र अन्तिम दुई महिनामा जथाभावी खर्च गर्ने प्रवृत्तिलाई सरकारवालाहरूले असारे विकास भनेर आलोचना गर्दै आएका छन्। यसैगरी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले 1,04,69,21,000 रूपियाँ भन्दा 21,000 रूपियाँ मध्ये 38.98% खर्च गरेको छ। यसैगरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले 53,44,98,000 रूपियाँ बजेट रहेकोमा अहिलेसम्म 35.52% खर्च गर्दा आन्तरिक मामिला तथा कानून मन्त्रालयले 41,25,86,000 बजेटको 11.24% खर्च गरेको छ। यसै गरी वन तथा वातावरण मन्त्रालयले 1,04,81,83,000 रूपियाँ मध्ये 41.15% खर्च गरेको छ। यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालयले 4,29,57,44,000 रूपियाँको बजेट रहेकोमा 43.28% खर्च गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले 6,08,61,000 बजेट मध्ये 16.34% खर्च गरेको छ। यसै गरी शहरी विकास तथा खानेपानी मन्त्रालयले 2,05,66,54,000 रूपियाँ मध्ये 26.59% खर्च गरेको पाइएको छ। यसै गरी सामाजिक विकास मन्त्रालयले 96,45,80,000 बजेट मध्ये 26.66% खर्च गरेको छ। यसै गरी स्वास्थ्य मन्त्रालयले 2,88,39,61,000 रूपियाँ मध्ये अहिलेसम्म 58.23% बजेट खर्च गरेको पाइएको छ।
1: यसैबीच चालू आर्थिक वर्ष 2082-83 सकिन दुई महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट खर्च 30% पनि पुग्न सकेको छैन। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनाको अवधिमा कुल बजेटको 29.03% मात्रै बजेट खर्च गर्न सकेको हो। चालू आर्थिक वर्षमा सरकारले 32,99,66,55,000 बराबरको कुल बजेट ल्याएकोमा 10 महिनामा 9,63,51,49,830 रूपियाँ बराबरको बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले जानकारी दिनुभएको छ। चैत्र मसान्तसम्म 8,03,62,00,000 बराबरको बजेट खर्च गरेको सरकारले वैशाख महिनाभर 1,59,00,000 बराबरको बजेट खर्च गरेको छ। फागुन मसान्तसम्म बजेट कार्यान्वयनको अवस्था कछुवा गति रहेकोमा चैत्र महिनादेखि केही बढ़ेको छ। कर्णाली सरकारको बजेट कार्यान्वयनको अहिलेको अवस्था विगतका 3-4 आर्थिक वर्षकै भन्दा न्यून रहेको छ। 10 महिनामा कर्णाली सरकारले तलब भत्ताको चालू बजेट 41.37% खर्च गरिसक्दा विकास बजेट त्यसको आधा मात्रै कार्यान्वयन गर्न सकेको छ। चालू आर्थिक वर्ष सरकारसँग 19,98,27,00,000 वार्षिक पूँजीगत बजेट रहेकोमा 4,30,34,00,000 मात्रै कार्यान्वयन गर्न सकेको प्रदेश लेखा नियन्त्रकका कार्यालयका लेखा अधिकृत थापाले बताउनुभयो। विकास बजेट कार्यान्वयन कर्णाली प्रदेश स्थापना कालदेखि नै प्रमुख चुनौती रहेको छ। विकास बजेट कार्यान्वयन विगत 3-4 आर्थिक वर्षकै अहिलेको कमजोर अवस्था देखिएको छ। कर्मचारी समन्तदेखि मन्त्रीहरूले नियमित तलब सेवा सुविधा पाइरहे पनि विकास बजेट कार्यान्वयनमा भने ध्यान दिएको पाइँदैन। सबैभन्दा धेरै पूँजीगत बजेट रहने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 10 महिनामा जम्मा 21.43 अर्थात 2,29,98,00,000 मात्रै कार्यान्वयनमा ल्याएको छ। यसैगरी चैत्रसम्म सुस्त गति रहेको उक्त मन्त्रालयले वैशाख लागेसँगै कार्यान्वयनको रफ्तार भने अलि बढ़ाएको छ। सरकारका कर्मचारी र मन्त्रीहरू जेएनजी आन्दोलन र चुनावलाई दोष दिने गरेका छन्। तर मुख्यमन्त्री रामलाल कण्डेलले भने बजेट कार्यान्वयन गर्ने कर्मचारी तन्त्रले कुनै काम नगरिदिएको भन्दै दिगदारीपना देखाइरहनु भएको छ। यो वर्ष ठूलो मात्रामा बजेट प्रदेश संचित कोषमै बचत हुने आकलन अर्थ मन्त्रालयले गरेको छ। मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा आएको मूल्य वृद्धि तथा अभावले अधिकांश सड़क पूर्वाधारका आयोजनाको काम ठप्प भएको छ। यसै गरी प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार कालोपत्री गर्नुपर्ने अधिकांश काम ठप्प भएको देखिएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले खानेपानी उपभोक्ताको हितका लागि आफूहरू निरन्तर काम गरिरहेको बताउनु भएको छ। दाङको बेलजुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख खड्गाले संस्थाले खानेपानी समस्याको दीर्घकालीन समस्या समाधानका लागि सहलगानी आयोजना सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाले आयोजनाका लागि जमानी बसेर आवश्यक सहजीकरण गरेको बताउँदै सहलगानी आयोजना अन्तर्गत विभिन्न खानेपानी संरचना निर्माणको काम तीव्र रूपमा अघि बढ़िरहेको बताउनुभयो। सो अवसरमा शहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख गुणनिधि पोखरेल, खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख प्रकाश जङ शाह, राष्ट्रिय साना शहरी खानेपानी लुम्बिनी प्रदेशका उपाध्यक्ष दुर्ना बहादुर जैसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा खानेपानी क्षेत्रमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो।
1: सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना बस्नु भएको छ। विभिन्न समस्या लिएर वडा अध्यक्ष सड़क संघर्षमा उत्रिनु भएको हो। उहाँ शुक्रबार बिहान 8 बजेदेखि सुर्खेती स्थित मुख्यमन्त्री कार्यालय अघि शान्तिपूर्ण रूपमा धरनामा बस्नु भएको हो। यसैबीच सहकर्मी चेतन ओलीले वडा अध्यक्ष रिजाललाई जनताको प्रतिनिधि नै धरनामा बस्नुपर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
2: धरनामै बस्नको मुख्य कारण भनेको चाहिँ हाम्रो यो सड़क पूर्वाधार सम्बन्धीको बजेट सुनिश्चितताको लागि चाहिँ प्रत्येक वर्षमा हामीले प्रदेश सरकारलाई बुझाउँदा पनि प्रदेश सरकार देशभर भएको र हाम्रा कल्याण जिल्लाबाट भित्र जानुभएका प्रतिनिधिजीले पनि त्यति धेरै वास्ता नगरेको हुनाले गर्दा बबई भुइयाबारीको जुन बाटो झन्डै करिब 18 किलोमिटरको दूरीमा रहेको छ त्यो बाटो अहिले पनि बर्खाको समयमा 3 महिना पूर्ण रूपमा चाहिँ अवरुद्ध भए त्यहाँका नागरिकहरू दुःख शास्ति बेहोर्ने भएको हुनाले गर्दा यसलाई अब यो हाम्रो बलबुताले नभइसके पछाडि चाहिँ प्रदेश सरकारसँग प्रत्येक वर्षमा माग्दै गर्दा पनि प्रदेश सरकारले सुनवाई नगरिसके पछाडि यसपालि पनि हामीले धरना बस्नुभन्दा पहिला 1 घण्टा टाइम लिएर मुख्यमन्त्रीज्यूलाई पनि हामीले जानकारी गराउँदै गर्दाखेरि मुख्यमन्त्रीज्यूले पनि खासै त्यसमा चाहिँ चासो दिएको अवस्था नदेखिसके पछाडि फेरि हामी भौतिक पूर्वाधार मन्त्रीज्यूसँग पनि गयो। त्यति धेरै चासो र चिन्ता नगरे जस्तो गरेर गर्नु त इच्छा अनुसार भन्ने कुरा गरिसके पछाडि धरनामा चाहिँ अहिले पनि छौँ, चारजना छौँ साथीहरू, त्यो धरना अभियानमा छौँ।
0: तपाईँले राखेका मागहरू सम्बोधन गर्नका लागि कति बजेट आवश्यक पर्ने देख्नु भएको छ?
2: सड़कलाई चाहिँ कति लाग्छ के हुन्छ त्यो विषयमा त मलाई त्यति धेरै जानकारी पनि हुने कुरा भएन, त्यो चाहिँ प्राविधिक भित्रको कुरा हो।
0: जस्तो कि स्थानीय सरकारको आवाज चाहिँ प्रदेश सरकारले नसुनेको हो कि व्यवस्था गरेको हो, के लाग्छ तपाईँलाई?
2: त्यो अब नसुनेको पनि हो, व्यवस्था गरेको पनि हो सर। अब यो विषयमा हामीले पटक पटक रूपमा चाहिँ जानकारी गराउँदा गराउँदै पनि प्रदेश सरकारलाई कुनै पनि कोणबाट चाहिँ प्रदेश सरकारले सुनवाई नगरिसके पछाडि हामीलाई जसरी भए पनि लिखित रूपमा एउटा चाहिँ जवाब चाहिन्छ प्रदेश सरकारले हामीलाई त्यो सड़कको लागि कुनै न कुनै चाहिँ बोल दिनु पर्यो भनेर अहिले हाम्रो माग चाहिँ त्यसरी अगाडि बढिरहेको
0: छ। तपाईँहरू त्यहाँ धरनामा बसिरहँदाखेरि तपाईँहरूको माग सम्बोधन हुन्छ, के लाग्छ तपाईँलाई, सम्भावना कतिको छ?
2: अब यो माग सम्बोधन नहुने माग चाहिँ हामी ल्याएकै छैनौँ होइन, माग सम्बोधन नहुने भन्ने कुरै छैन। पूर्वाधार विकासको पहिलो मेरुदण्ड भनेको चाहिँ सड़क भएको हुनाले गर्दा सड़कमा हिँड्न पाउने नागरिकहरूको चाहिँ मौलिक अधिकार भएको हुनाले गर्दा त्यहाँका नागरिकहरूलाई कि त सरकारले तिमी नागरिकै होइनौ, तिमी सड़कमा हिँड्ने नागरिकै होइनौ भनिदिनु पर्यो, होइन भने तिमीलाई पनि आधारभूत तहका पूर्वाधारहरू चाहिन्छ, सड़क चाहिन्छ भनेपछि हाम्रो मागलाई कर्णाली प्रदेशले सम्बोधन नगर्ने भन्ने त कुरै छैन नि। हामीले अन्यथा त्यस्तो खालको माग ल्याएर चाहिँ उहाँहरूलाई अब घटुझाएको उहाँलाई चाहिँ दुखिएको भए एउटा कुरा हुन्थ्यो होइन, र त्यस्तो अवस्था पनि छैन। हामीले त सामान्य हिसाबका तपाईँले वार्ता बनाइदियो भनेर मात्रै भनेका हौ। अब हाम्रो मागप्रति बेखबर हुने त निश्चित नै त्यस्तो खालको चाहिँ अहिलेसम्म देखिएको छैन। त्यस्तै पनि अब हाम्रो मुख्यमन्त्रीज्यू पनि हाम्रो यो मागप्रति चाहिँ पोजिटिभ नै हुनुहोला भन्ने चाहिँ हामीलाई अब लागिरहेको छ। बाँकी अब हेरौँ, उहाँहरूले पनि चासो र चिन्ता चाहिँ लिनु भएन भने यो अभियान त हाम्रो जारी रहन्छ।
0: कहिलेसम्म तपाईँले धरना बस्नुहुन्छ? यदि माग पुरा भएन भने अन्य विकल्प के हुन सक्छ?
2: हामीले धरना गर्दा गर्दै पनि सरकारले व्यवस्था गर्यो भने त्योभन्दा अरू विकल्प के नै छ राखि होइन, हामी त के नै गर्न सक्छौँ? प्रदेश सरकारले चाहिँ हामीलाई गुलाम बनाएर चाहिँ पठायो भनेपछि त त्यसको विकल्प त सधैँ छ नि। पछि जनताले फेरि थप अन्य सशक्त यो धरनाका कार्यक्रमहरू त गरिहाल्छन्। सबै कालीमाटीवासी आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ अब हाम्रो पूर्ण समर्थन छ। यो बाटो चाहिँ अति आवश्यक बाटो हो, प्रदेश जोड्ने बाटो हो होइन, 2-3 वटा वडालाई चाहिँ यसले कभरेज गर्छ। यो चाहिँ आवश्यकताभित्र पर्ने बाटो हो। यो हालसम्म चाहिँ धेरै माननीयहरू यहाँबाट जितेर जानुभयो तर उहाँहरूले चाहिँ कुनै पनि त्यो बाटोको निम्ति पहल कदम चाल्नु भएन। यो निर्णय चाहिँ तपाईँको लागि मात्रै नभएर सम्पूर्ण जनताको आवाज जुन तपाईँले उठाउनु भएको छ यो हाम्रो लागि चाहिँ अत्यन्तै गर्वको कुरा हो भनेर भनिराख्नु भएको छ नि। प्रदेश सरकारले तत्काल चाहिँ यो मागलाई सम्बोधन गर्नुपर्छ भन्ने मैले चाहिँ हाम्रो प्रदेश सरकारलाई म विशेष प्रकट गर्न चाहन्छु। सकेसम्म चाहिँ हामीलाई धेरै दिन खाली जमिनमा खाली ठाउँमा यो टन्टालापुर गर्मीमा होइन अनि यसरी चाहिँ बसाल्नु हुने छैन, हाम्रो मागलाई यथाशीघ्र सम्बोधन गर्नुहुनेछ भन्ने म प्रदेश सरकारलाई म जानकारी पनि गराउन चाहन्छु।
1: आजको परिवेशमा अब छोटो विश्राम।
7: किसानहरूका लागि खुशीको खबर।
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: प्युठान नगरपालिका एक खैरा स्थित झिम्रुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान जानेमा स्थानीय श्रीधर आचार्यका 14 वर्षीय छोरा नोबेल आचार्य रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब प्रेक्षक नरहरि अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार शनिबार अपरान्ह करिब 4:30 बजे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालक घाइते भएका थिए। स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमानमा गएको प्रहरी टोलीले बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो। उपचारकै क्रममा साँझ 5:30 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
0: नेपालको सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेक पाइला इनोभेशनले विश्वविख्यात एनसीसी एजुकेशन यूकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यो साझेदारीसँगै अब कक्षा 11 र 12 नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउने भएका छन्। टेक पाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी शून्य लागतमा यो कार्यक्रम ल्याएको हो। कम्पनीले नै दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाइ व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ, जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन। एक कार्यक्रममा टेक पाइलाका इनोभेशनका एसोसिएट डाइरेक्टर एवं प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले डिजिटल नेपालको जग सिपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धाका विषयमा प्रस्तुतिकरण गर्दै उहाँले नेपालको आईटी क्षेत्र वार्षिक रूपमा 20-25% वृद्धि भइरहे पनि 70% कम्पनीहरूले दक्ष जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो।
1: खोला नाला नदी र सड़क किनारमा मात्रै नभई देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको झक्का समेत अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46.6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो।
0: संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते र शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन समेत आग्रह गरेका थिए। उनीहरूको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हक हितका लागि निरन्तर काम गरिरहेको बताउनु भएको थियो। उहाँले सरकारका बारेमा कुनै पनि भरम नपाल्न समेत आग्रह गर्नुभएको छ। भ्रष्टाचार विरूद्ध र सुशासनको माग संसदमा हुँदा पनि उठाएको र जुन जेएनजीकै भावना अनुरूप भएको उहाँले बताउनु भएको छ। संयोजक शाहले सरकार र जेएनजी आन्दोलनका घाइते र शहीद परिवार बीच संवादमा केही दूरी बढ़ेको महसुस भएको बताउनुभयो। अबका दिनमा आफ्ना मागका लागि उनीहरूले थप दौड़धूप गर्न नपर्ने उहाँको भनाइ छ।
1: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा छ महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अघि स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ, तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा छ महिना अघि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मसौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ।
0: प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास र अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष तथा वास्तुविद शिव प्रसाद पोखरेलले बताउनु भएको छ। चन्द्र महिनामा दुईवटा संक्रान्ति पर्यो भने 6 मास भनिन्छ। ज्योतिषका विद्वान भास्कर राज आचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र 6 मासको स्पष्ट परिभाषा समेत दिनुभएको छ।
1: र शनिबार आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत्र 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय संचालन हुने 5 दिन तथा पाठ्यक्रम पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र पालिका शैक्षिक विद्यालय र सरकार भएका पक्षलाई शास्ति समेत भएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: मेरी आमोइनी घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुचुङचुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
6: सम्पर्कका लागि फोन
7: 08259075753 र मोबाइल 9808864071
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रो सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
9: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
9: दाँत निकाल्ने
10: दाँत भर्ने
9: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
9: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9585725188 र 9848740188
12: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
12: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
14: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
15: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
16: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
17: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
21: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
22: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
21: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
22: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
21: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
22: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
23: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
24: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
23: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।

0: कहाँ अर्डर अनुसार आकर्षक डिजाइन का गरगहना तयार गरिनुका साथै रेडीमेड गहना पनि तयार गरिन्छ र पुराना गहना सँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पीपल बोर्ड देखि दक्षिण तर्फ।
0: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
4: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
3: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
4: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
3: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
5: खुशीको खबर।
6: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
5: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ सिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-450।

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: ViaNet।
6: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
7: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
8: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947।
6: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
10: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207756।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू?
7: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560038443 र 98105597772।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो अरू भन त
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सल्लाह गर्नुपर्छ
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
14: स्याटबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
14: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
19: नेपाल सरकार विज्ञापन बोर्ड

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलबाक्सेद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आइसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
15: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
0: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
2: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860611 र 9858840601।
9: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
3: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु।
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
13: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
14: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो नेपाल खबरमा अब पूरा खबर सरकारले 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको दावी गरेको छ चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह पनि गर्नुभएको छ पछिल्लो पटक भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गतेदेखि निर्यातमा प्रतिबन्ध लगाएको छ तर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौजदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झण्डै 8 महिनाको माग धान्ने अवस्था छ यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको थियो संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजदातमा छ बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेका उहाँको भनाइ छ कृषि मन्त्रालयले उन्नत जातका औँखु मार्फत उत्पादनको दक्षता वृद्धि नव प्रवर्धन आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 तारीकमा यो दिवस मनाउने गरिन्छ डिजिटल विभाजन भन्नाले सूचना तथा संचार प्रविधि इन्टरनेट कम्प्यूटर स्मार्टफोन लगायतमा पहुँच भएका र नभएका व्यक्ति समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा एकरूपता छैन शहर बजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्ता सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो विश्व दूरसंचार दिवस सन् 1969 मनाउन प्रारम्भ भएको हो आज देशको सबैजसो ठाउँमा वर्षा र बदलीको सम्भावना रहेको छ साथै कोशी र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो कोशी प्रदेशसहित बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ भने बाँकी भागमा मौसम आंशिक बदली रहनेछ कोशी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँ बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ त्यसै गरी मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ आज बिहान र गैराती गण्डकी बागमती र कोशी प्रदेशको केही ठाउँमा पानी परेको थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
3: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू नसा तथा हरजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: मासमा पनि गर्न नहुने उहाँको भनाइ छ। आज 33 मदना स्मृति दिवस। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा आज स्मृति सभासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मदनगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारको मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। अरू ठाउँमा पनि मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फल वितरण लगायत गर्ने काम रहेका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाड़ी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवाद ज व जका प्रणेताका रूपमा मान्दै आएको छ। अब विदेशको खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। ट्रम्पले आफ्नो पछिल्लो अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव बढ़ेर सम्भावित युद्धको जोखिम निम्त्याउन सक्ने बताउनु भएको थियो। उहाँले अमेरिका ठूलो सैन्य द्वन्दमा जान नचाहेको समेत बताउनु भएको छ। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ताइवानले अमेरिकासँगको सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थायित्व र प्रतिरक्षाको महत्वपूर्ण आधारको रूपमा पनि प्रस्तुत गरेको छ। यसैबीच चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानो अडानलाई दोहोर्याएको छ। चीनका राष्ट्रपति शी जिनपिङले ताइवान मुद्दामा कुनै पनि गलत कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिका भने आधिकारिक रूपमा चीनलाई मात्र मान्यता दिँदै ताइवानलाई सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ र यसले यो मुद्दालाई थप संवेदनशील बनाएको छ। विश्लेषकहरूका अनुसार ताइवान अमेरिका चीनबीचको यो कूटनैतिक तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुने देखिन्छ। अब खेल खबर। चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटीले इंग्लिश लीग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गरे। उसका हालाण्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इंग्लिश प्रिमियर लीगको उपाधि जित्ने अवसर पनि छ। प्रिमियर लीगमा सिटी आर्सेनल भन्दा 2 अंकले पछाडि छ। प्रशिक्षक पेप ग्वार्डियोला का लागि ट्रिपल उपाधिको अवसर छ। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आठ महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी, चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने, आज विश्व दूरसंचार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड़, व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य, आज सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेशमा हावाहुरीको सम्भावना, ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा, क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम, र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: ಅತ್ಯಾಧುನಿಕ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೇವಾ ಅಬ ತುಳಸೀಪುರ್ ಸುಲಭ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೆಂಟರ್.
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: खुसीको खबर,
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: हाम्रा सेवाहरू:
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
6: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
6: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
6: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
6: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: छोराले खोजेको,
8: आमाले रोजेको,
7: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
8: गृहपति,
7: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त छन् खुसीको खबर,
8: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता
8: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
7: सम्पर्कका लागि फोन
8: 08259075 3 र मोबाइल 9808-864-071।
7: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
8: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
13: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
15: हामी कहाँ साल, चितौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा सामेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ।
17: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858823894, 9854148994।
18: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
19: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
20: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
21: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
20: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
23: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
24: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
25: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
26: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
25: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
27: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
20: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
28: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
28: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
1: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
0: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
1: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
0: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
1: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
0: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
1: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
0: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
1: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
0: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
1: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
0: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
1: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
0: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
1: मोडिफाई गरेर सवारी साधन नचलाउने,
0: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
1: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
0: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने,
1: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति FM 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

0: विराट सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
11: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली। मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
13: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
8: जनहितमा रेडियो प्रकृति

0: मकै तपाईले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858723894 9854184994।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206001, मोबाइल 9747070011 र 9810871380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र

0: वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
2: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू:
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाइट केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
6: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दा। फोन 082-522-686 र 590-475।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
14: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
13: त्यही त खै, यिनलाई चेत किन नआउला?
15: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
16: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: ए मिरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
3: कहाँ सुत्नु मच्छरले सुत्नै दिदैन हैरान बनाइसक्यो टोकेर
4: हजुर के तपाईको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
2: एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चौरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मास्क पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिलले थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ
8: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-96-77-735 र 98-578-58-2-86
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
5: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: के तपाईं पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईंको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डादा घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
5: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
13: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-060-11 र 98-1087-3180।
16: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
17: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र

0: किलो बनाउने
1: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
2: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।
5: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
8: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ।
7: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578423894 98478493894।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
12: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
4: 10 बेड आइसीयू सेवा,
5: 10 बेड एनआईसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
7: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
6: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
7: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
6: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
8: हिरा सुनसादी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू: हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
8: सम्पर्क
9: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
7: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98164-48-838 र 98062-45-818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर हेर हाम्रो हो त नि कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
13: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जितेर यसको सरसफाई गरौं है
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
13: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
13: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
14: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश

0: रात मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाखपा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम। मलेसिया जान 3 लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ। मुस्ताङको लामाङथाङबाट 590 कार्टुन सेप भेप सहित 3 जना नियन्त्रणमा। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,94,000 रूपियाँमा कारोबार। कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा स्वास्थ्य संकट काल घोषणा। र आईपीएल क्रिकेटमा आज पंजाब र आरसीबी तथा राजस्थान र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पाले 32 र लाखपा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको हो। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरामा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेट समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाखपा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभाको मकालु 2 जन्मिएकी लाखपा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमले बताउनुभयो। वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग 3 लाख रूपियाँ माग्ने काठमाडौँ कोटेश्वरको एक म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेशन गरेर एजेन्टलाई पक्राउ गरेको छ। कोटेश्वरको ग्राण्ड स्वीट जब कम्पनीका कर्मचारीले 3 लाख रूपियाँ नदिए उड्न दिन्न भनेपछि यादव गएको वैशाख 29 मलेसिया उड्न पाउनु भएन। यसअघि उहाँले कम्पनीकै झापामा रहेको शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गर्नुभएको थियो। सरकारको फ्री भिसा फ्री टिकटको नीति अनुरूप आफूले म्यानपावर कम्पनीलाई आवश्यक प्रक्रिया बापत बढ़ीमा 10,000 मात्रै तिर्नुपर्नेमा नगद 70,000 रूपियाँ यसअघि नै तिरिसकेको यादवले बताउनुभयो। तर थप रकम मागेपछि हिजो बिहान एजेन्ट अर्थात कम्पनीका कर्मचारीलाई तीनकुने गैरीगाउँ अगाडि पैसा लिन बोलाएको र यसबारे पहिले श्रम मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएपछि तीनकुनेमा रहेको प्रहरी वृत्तको टोली खटिएको थियो। प्रहरीले थप पैसा लिने म्यानपावरका कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार 10,000 हुने काममा 3 लाख मागेको कर्मचारीले स्वीकारेपछि उनलाई पक्राउ गरिएको हो। यादवको राहदानी श्रम स्वीकृति बीमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरेसँगै आज उहाँ मलेसिया उड्नु भएको छ। मुस्ताङको लमानथाङ गाउँपालिका 4 एकले भत्तीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका 1 सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 1 फुन्चु दोर्ते तामाङ र भोटेश्वरी गाउँपालिका 3 पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। ना 6 ख 47 43 र ना 5 ख 79 नम्बरको कन्टेनरमा भेपसहित 259 कार्टुन विभिन्न कम्पनीका जुत्ता र 8 बोरा मोजा 15 बोरा लत्ता कपड़ा समेत रहेको थियो। पक्राउ परेकाहरूलाई आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाएको भट्टले बताउनुभयो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 4,500 रूपियाँले घटेको हो। शुक्रबार तोलाको 2,98,500 रहेको सुनको भाव आज घटेर तोलाको 2,94,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 330 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 5,390 रूपियाँ रहेको चाँदीको भाव आज घटेर तोलाको 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँको थानकोटमा एकजनाको हत्या, सिराहाबाट 19 लाख रूपियाँ भन्दा धेरैको अवैध सामान सहित ट्रक नियन्त्रणमा लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
5: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
0: रिता शेर्पा 32 र लाखबा शेर्पा 11 पटक सगरमाथा शिखरमा। ऐतिहासिक कीर्तिमान कायम, मलेसिया जान 3 लाख माग्ने म्यान पावर माथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको चन्द्रगिरी नगरपालिका 3 थानकोटमा एकजनाको हत्या भएको छ। महोत्तरी घर भएका समी अहमद र जाकिर मनसुर बीच रायसी विवाद हुँदा समीले प्रहार गरेको धारिलो हतियारले लागेर जाकिरको ज्यान गएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। ज्यान गुमाउने जाकिर र हतियार प्रहार गर्ने समी नाताले साला भिनाजु हुन्। जिल्ला प्रहरी परिषदका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार समीलाई पक्राउ गरिएको छ। सिराहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले 19 लाख रूपियाँ भन्दा धेरैको अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका 5 देवनगरबाट गए राति 19,47,300 रूपियाँ बराबरको सामान र ट्रक सहित दुईजनालाई पक्राउ गरेको हो। देवनगर बस्ने राजेश यादव र आनन्द यादवलाई नम्बर 7 गण सिराहाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको छ। उनीहरू ट्रकका चालक र सहचालक हुन्। उनीहरूले 535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपमा भारततर्फ टुथपेस्ट, ओखर लगायत लैजाँदै गरेको सिराहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाले जानकारी दिनुभयो। अब विदेशको खबर। कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। कंगोको स्वास्थ्य मन्त्रालयले 80 जनाको ज्यान गएको जनाएको छ। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 प्रारम्भिक घटना पुष्टि भएको बताउनुभयो। कम्तीमा 246 शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था क्यूएनएले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ, तर डब्ल्यूएचओले महामारी भनेको छैन। कंगोसँग जोड़िएको युगाण्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा पारेको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट यो रोग सर्ने गर्छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी खेल्दैछन्। यो खेल धर्मशालामा हुनेछ। आरसीबी 12 खेलमा 16 अंक सहित शीर्ष स्थानमा र पंजाब समान 12 खेलमा 13 अंक सहित चौथो स्थानमा छ। यस्तै बेलुका 8:15 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल दिल्लीमा हुनेछ। राजस्थान 11 खेलमा 12 अंक सहित तालिकाको 5 र दिल्ली 12 खेलमा 10 अंक सहित 8 स्थानमा छ। हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आफ्नै रेकर्ड तोड्दै कामी रिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम। मलेसिया जान 3,00,000 माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन एजेन्ट पक्राउ। मुस्ताङको लोमानथाङबाट 590 कार्टुन भेपसहित 3 नियन्त्रणमा। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,94,000 रूपियाँमा कारोबार। कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो। डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा। र आईपीएल क्रिकेटमा आज पंजाब र आरसीबी तथा राजस्थान र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
4: छोराले खोजेको,
5: आमाले रोजेको,
4: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
5: गृहपति,
4: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
6: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
4: का लागि आधिकारिक विक्रेता
6: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
4: सम्पर्कका लागि फोन
6: 08259075 र मोबाइल 9808864071।
4: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
6: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाकान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
9: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
10: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
9: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
10: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
9: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742527974। सेवा गर्ने मौका दिनुहोस्।
11: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
11: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
12: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट

0: ए मीरा के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो?
1: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209647।
0: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: ViaNet।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङरा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा युवा केन्द्रित लागू औषध विरूद्धको अभियान सञ्चालन। लुम्बिनी प्रदेश सरकारबाट दाङको तुलसीपुर स्थित पहरुवा गाउँमा विनियोजन भएको बजेट अलपत्र। वडा सदस्यले स्वयं जनताको मागलाई व्यवस्था गर्दा बजेट फ्रिज हुने जोखिम बढ़ेको स्थानीयको गुनासो।
2: विश्वजी जनप्रतिनिधिले के भन्नुहुन्छ भने मैले हालेको बजेट मेरो ठाउँमा कार्यान्वयन हुनुपर्छ भन्नुहुन्छ। उहाँले
3: जहाँसम्म हुन चाहँदैछ मुहारबाट तलसम्म ल्याउने विचार हाम्रो हो। उहाँले चाहिँ यहाँको जनतालाई दुःख दिने काम गरिरहनु भएको, त्यो कारणले हामीलाई त्यो पैसा अब हाम्रो कोल्याप्स भएर जाने अवस्था आइसक्यो कि।
1: डाङको दंगेश्वरमका युवा तर्बुजा खेतीबाट आत्मनिर्भर बन्दै कर्णाली प्रदेशका बालबालिका लक्षित कार्यक्रममा जोड़। बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई सुकुमवासीको चेतावनी।
0: युनिक अल्पसंख्यक समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड़। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँ वैदेशिक लगानी। नागरिकको विश्वास नै राजनैतिक दलको सबैभन्दा ठूलो शक्ति रहेको पूर्व राष्ट्रपति भण्डारीको भनाई।
1: र विदेश खबरमा ट्रम्पको चेतावनीका बावजूद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। खेल खबरमा एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि।
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843727695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले मौसम पूर्व अनुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनु भएको छ। दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्व अनुमानलाई अझै विश्वास योग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनु भएको हो। उहाँले मौसम सम्बन्धी सूचना नागरिकसम्म समयमै पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको समेत बताउनु भएको छ। दैनिक मौसम सूचना किसानसम्म पुर्याउन विशेष जोड़ दिँदै उहाँले स्थानीय संचार माध्यम, सामाजिक सञ्जाल र समुदाय स्तरका संरचनालाई परिचालन गरिने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनकै कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्नुभएको छ। पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको समेत बताउनु भएको छ। लुम्बिनी प्रदेशमा अहिले नेपालगंज र भैरवा स्थित मौसम पूर्वानुमान कार्यालय मार्फत सूचना प्रभाव भइरहेको उल्लेख गर्दै उहाँले ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकारले समन्वय गर्ने बताउनु भएको छ। उहाँले मौसम सम्बन्धी पूर्व तयारीका काममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, 12 वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहसँग पनि समन्वय भइरहेको जानकारी दिनुभएको छ। नागरिकसम्म सूचना पुर्याउन सामाजिक सञ्जाल र स्थानीय संचार माध्यमको प्रयोग प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो। मौसम सम्बन्धी सूचना भरपर्दो र व्यावहारिक बनाउनु पर्ने आवश्यकता औल्याउँदै उहाँले सूचना प्रवाहको जिम्मेवारी स्थानीय तहले पनि सक्रिय रूपमा लिनुपर्नेमा जोड़ दिनुभएको छ। स्थानीय समुदायको परिचालन, स्वयंसेवक तयारी र विपद कार्य योजना मार्फत पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँको भनाइ छ। स्थान विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ।
1: र लुम्बिनी प्रदेश सरकारले लागोस तथा दुर्व्यसन विरूद्ध युवा मार्फत अभियान संचालन गर्ने भएको छ। प्रदेशमा लागोस डरलाग्दो रूपमा बढ़िरहेको भन्दै यस विरूद्ध विद्यालय केन्द्रित अभियान संचालन गर्न लागि लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंसराज खनालले जानकारी दिनुभएको छ। उहाँले लागोस विरूद्ध सचेतना फैलाउन विद्यालय तहमा केन्द्रित भई अभियान संचालन गर्नुपर्ने बताउनुभयो। अभियान अन्तर्गत आइतबार नेपालगंजमा लागोस तथा दुर्व्यसन विरूद्ध एक दिने सचेतना कार्यक्रम समेत संचालन गरिएको छ। उक्त कार्यक्रममा उच्च शिक्षा अध्ययन गरिरहेका करिब 100 बढ़ी युवाहरूको सहभागिता समेत रहेको थियो।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 15 अन्तर्गत पर्ने पहरुवा गाउँमा बस्ती विकासका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसक्दा बजेट फिर्ता जाने जोखिम बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 पहरुवा गाउँका लागि 10 लाख रूपियाँ बजेट बस्ती विकासका लागि भन्दै छुट्याएकोमा वडा स्तरमै देखिएको विवादका कारण अलपत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पहरुवा गाउँका तीनवटै टोलका स्थानीयले वडा नम्बर 15 र 17 सिमानामा पर्ने दक्षिणी क्षेत्रबाट काम शुरू गर्नुपर्ने माग गर्दै आएका छन्। तर वडा सदस्य वामदेव विष्टले आफूले प्रस्ताव गरेको स्थान उत्तरी क्षेत्रबाटै काम शुरू गर्न दवाब दिएपछि अहिलेसम्म योजना कार्यान्वयन हुन सकेको छैन। यसैबीच हामीले यस विषयमा केही स्थानीय अगुवासँग प्रतिक्रिया लिएका छौं।
3: मेरो नाम किरण चौधरी, म तुलसीपुर 15 पहरुवा सिर्जना टोलको अध्यक्ष। समस्या भनेको के हो भनेपछि अहिले 10 लाख बजेट आएको यो शहरी विकास क्षेत्रबाट, त्यो बजेट अहिले हामीले भनेको ठाउँमा नहुने, एउटा व्यक्तिले भनेको ठाउँमा हुने भनिरहेछन्। जहाँसम्म हुन्छ हामीले सब मुहारबाट तलसम्म ल्याउने विचार हाम्रो हो। उहाँले फेरि के विरोध गर्नु भएको छ भने एउटा व्यक्तिले बन्दे विष्ट भन्ने हाम्रो वडा प्रतिनिधिले त्यो बजेटलाई मैले जहाँ हुन्छ त्यहीँ हाल्छु, तपाईँहरूले भनेर हुन्न, तपाईँहरूले भनेको बजेटै होइन यो, मैले हालेको बजेट हो भनेर भन्ने त्यस्तो कुरा गर्नुभएको। त्यहाँले यत्रो गाउँमा हामी 3-4 जना मान्छे बैठक बसेर हाम्रो ठाउँमा एउटा व्यक्तिले त्यस्तो हुन्छ भनेपछि कार्यान्वयन गर्न सक्छ भनेपछि गरोस् त भनेर हामी त्यतिकै सोधिरहेको छौँ। आजसम्म 3-4 पटक जाँदा पनि धाइदा पनि हुन्न भनेपछि अब त्योभन्दा कति के गर्न सकिन्छ भन्ने कुरा हाम्रो।
2: म गोपाल प्रसाद पण्डित, तुलसीपुर 15 पहरुवा। मानदेव विष्टजी जनप्रतिनिधिले के भन्छ भने मैले हालेको हो त मेरो ठाउँमा कार्यान्वयन हुनुपर्छ भन्नुहुन्छ। उहाँले कि ठाउँ तोकेर हाल्नु पर्थ्यो, फल्नु ठाउँ थियो भनेर। पहरुवा बस्ती विकास भने जस्तो पहरुवाको निर्णय पनि हुने होला त्यहाँमा होइन र उहाँले अब एकलौटी मेरो गोजीबाट हालेको छ यही ठाउँमा हुनुपर्छ भन्नुहुन्छ। उहाँले
6: पहरुवामा कतिवटा टोल छन्?
2: यहाँ 3 टोल छन् पहरुवा।
6: 3 टोलका प्रतिनिधिको भनाइ के छ?
2: सब प्रतिनिधिहरूको सब माथिबाट कार्यान्वयन गर्ने भन्ने कुरा भन्छ।
6: यहाँको स्थानीयहरू चाहिँ तपाईँले भनेकै ठाउँबाट काम गर्ने भनेर समय चलाउनु भएको छ?
2: सबै भनौँ यहाँ ल 300 घर बिग्रियो होला सबैले माथिबाट भन्ने भएको छ। तलबाट पनि एकजना पनि मैले देखाएको छैन।
6: तलबाट कसले? वडा सदस्यले मात्रै?
2: वडा सदस्यले मात्रै भनिरहनु भएको छ।
6: वडा सदस्यको दबावले गर्दा भन्दा काम अहिले चाहिँ नगर्ने अवस्था सृजना भयो।
2: अहिले नगर्ने भएर फेरि जाने व्यवस्था भइसक्यो। अब
3: मेरो नाम देवबहादुर बस्ने, विरोध गर्ने मान्छे को हो त भनेर भनिसकेपछि वामदेव विष्ट भनेपछि वामदेव विष्टलाई फेरि बोलाइयो। यहाँ आम जनताले भनेको ठाउँमा काम गर्ने भनेर जनप्रतिनिधि हुनुभयो कि एकजना व्यक्तिले जितेर जानुभयो भन्ने कुरा गरिसकेपछि होइन मेरो यसमा केही छैन, मेरो आपत्ति छैन भन्नुभयो। माइनरमा नाम लेखेर उहाँको सिग्नेचर देख्न सक्नुहुन्छ रजिस्टरमा, त्यो सिग्नेचर भइसक्यो। त्यति भएपछि त हामी ढुक्क भयौँ। उहाँले चाहिँ कसरी रोक्नु भएको भने आफ्नो व्यक्तिगत पैसा गोजीबाट निकालेर दिए जस्तो भन्ने सुनिरहेको छ कि अलिक धम्कीको भाषामा बोलिरहनु भएको छ, ताकि यहाँको जनतालाई दुःख दिने काम गरिरहनु भएको छ। त्यो कारणले हामीलाई के असहज वातावरण भयो भने हामीले त्यो बजेट यहाँ ल्याएर कार्यान्वयन गर्ने अवस्था अब लगभग सिद्धि लगाइसक्यो। हेर्नुहोस् 18-15 गते काम नसक्ने हो भने हामीले बजेट पनि पान्न, त्यो पैसा अब हाम्रो कोल्याप्स भएर जाने अवस्था आइसक्यो।
7: मेरो नाम सुनकुमार चौधरी, म यो गाउँको बासिन्दा भनौँ न। अब चाहिँ मैले के भन्न चाहन्छु भनेपछि वामदेव विष्ट हुनुहुन्छ, उहाँ जनप्रतिनिधि हुनुहुन्छ। अब उहाँले जुन विरोध गरिराख्नु भएको छ त्यो विरोध चाहिँ अबदेखि नगर्नु होला भन्न चाहन्छु। एउटा गाउँबाट एउटा जनप्रतिनिधि मिलेर अब एक ठाउँमा हुनुपर्छ भन्नुहुन्छ उहाँहरू। हाम्रो यो कार्यान्वयन भइरहेको छैन, बजेट फेरि जाने अवस्था भइसक्यो।
8: मेरो नाम मानबहादुर चौधरी हो, तुलसीपुर 15 पहरुवा। जुन विकासको लागि पैसा छ, जुन राम्रो ठाउँ हुन्छ त्यही नै गर्ने, जुन नाली आउनुला छ माथिबाट आएपछि सबैलाई राम्रो हुन्छ, गाउँ पुरैको
9: अब माग के हो भनेपछि त्यो पैसा माथिबाट बन्दै आउनुपर्छ र माथिबाट बन्दै आएपछि सबैलाई लाभ हुन्छ, सबैलाई राम्रो हुन्छ, कसैलाई एउटा व्यक्तिलाई मात्रै छुटाउने उ गर्ने केही पनि हुँदैन। त्यही भएर माथिबाट हालौँ भनेर अहिले हाम्रो माग।
6: त्यो माथिबाट गाउँदाखेरि चाहिँ धेरैलाई फाइदा हुन्छ,
9: धेरैलाई फाइदा, पुरा होल गाउँलाई नै फाइदा हुन्छ।
0: यता तुलसीपुर उपमहानगरपालिका 15 वडा अध्यक्ष लक्ष्मण चौधरीले अधिकांश स्थानीयको मागका आधारमा माथिल्लो क्षेत्रबाट काम शुरू गर्न वडा कार्यालयले लिखित रूपमै सिफारिश गरिसकेको बताउनु भएको छ। उहाँका अनुसार सीमित व्यक्तिको आग्रह भन्दा पनि जनताको साझा मागलाई प्राथमिकता दिनुपर्ने भएकाले तलबाट काम शुरू गर्न उपयुक्त नभएको धारणा वडाको रहेको छ। साथै योजना कार्यान्वयनको जिम्मेवारी रहेको शहरी विकास तथा भवन कार्यालय दाङसँग पनि समन्वय गरिएको भए पनि अहिलेसम्म काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो।
10: यो बजेट प्रदेश सरकारको हो, त्यहाँ 10 लाख परेको, त्यो ठिकै ठाउँ चाहिँ इटिन गर्ने भएर पहरा गाउँ बस्ती विकास भनेर त्यो बजेट परेको र त्यहाँ चाहिँ धेरै गाउँले समुदायको माग के छ भने माथिबाट जुन 17 को सिमानाबाट सिंचाइको लागि काम हुने र सड़क भन्दा पनि एउटा नालाको रूपमा जाने भनेर उहाँले माग गरेमा चाहिँ तल चाहिँ दुई चारजना साथीहरू चाहिँ नै यहाँबाट बन्नुपर्छ भने उहाँको माग भएको कारणले हामीले चाहिँ सकेसम्म बहुमतको आधारमा अथवा धेरैको माग भएको कारणले माथिबाट गराउँदा राम्रो हुन्छ भनेर हामीले मेरो वडाजीको नामबाट सिराज गएको होला
11: भन्यो। जस्तो कि हजुरले यहाँबाट वडाको तर्फबाट माथिबाट चाहिँ काम शुभारम्भ गर्नुपर्छ भनेर सिफारिस गरिसक्नु भएको छ,
10: गरिसकेका छ। सिफारिसको साथसाथमा त्यहाँको समुदायको लगभग धेरैको सहमति र हस्ताक्षर पनि गएको छ।
11: 100 जनाको चाहिँ माग चाहिँ माथिबाट बनाउनुपर्छ भन्ने रहेछ। एउटा वडा अध्यक्ष र सिङ्गो 100 जनाको मागलाई लत्याउँदै एउटा वडा सदस्यले यो काम गर्न सक्छ?
10: अब त्यो नहुनु पर्छ।
11: तपाईँ ठुलो कि वडा सदस्य ठुलो?
10: जिम्मेवारी त सबैको बराबर हो मान्नुपर्छ, तर चाहिँ एउटा वडाजीकोलाई त्यसलाई अब हजुरले कुन रूपले लिनुहुन्छ?
11: सिङ्गो वडाको बस्ती र वडा अध्यक्षले भनेको कुरा चाहिँ वडा सदस्यले मान्नुहुन्न भनेपछि तपाईँको यो समन्वयको अभाव हो अथवा यो कस्तो किसिमको विगतका दिनहरू पनि यस्तै हुन्छ कि यहीमा मात्रै भएको हो?
10: त्यस्तो त के अरे हाम्रो असहमति त्यस्तो त कुनै त्यसो भएको छैन, तर उहाँले चाहिँ गर्ने भन्नुहुन्छ। अब उहाँको डबल रोल भनौँ कि
11: तपाईँ यहाँको वडा अध्यक्ष हुनुहुन्छ,
10: हजुर,
11: त्यहाँको स्थानीय र उहाँ जो विवाद गर्ने मान्छेहरू सबैलाई राखेर यसरी सफा गरेर के गर्ने भनेर निष्कर्ष निकाल्न सक्नुहुन्छ?
10: निष्कर्ष निकालिसकेको छ। जब पहिलो उसमा सिफारिसमा मेरो सिग्नेचर सहित गएको छ र पछिल्लो पटक ठिक छ वडा सचिवको त्यहाँ छैन, उहाँले नै अठार पार्नु भएको छ कि भनेर उहाँ सचिवज्यू र उहाँ पनि गएर त्यो सिग्नेचर सहित ठिक छ त भनेर पठाइसकेका छ। शहरी विकास कार्यालय हाकिम साहबले हामी सोध्दाखेरि सर यो कहाँतिर के अप्ठ्यारो पऱ्यो किन रोकिया भन्दाखेरि काम त गर्नुहोस् न गर्नुहोस् भन्नुहुन्छ मुखले, तर व्यवहारमा चाहिँ लागू नभएको अवस्था।
11: त्यहाँबाट अब काम सुरु गर्नको लागि कसले के गर्नुपर्छ भन्नु खोजेको?
10: यो काम चाहिँ शहरी विकास कार्यालयबाट उहाँले भनेर आएपछि काम सुरु हुन्छ त।
11: उहाँले लिखित रूपमा भन्नुपर्ने मौखिक रूपमा भन्नु?
10: मौखिक रूपमा जुन जसले यहाँ हेरिरहेको छ त्यो इन्जिनियरलाई भनेर ल भोलिदेखि काम गरेपछि भोलिदेखि सुरु हुन्छ
11: भन्नु भएको छैन। अहिले
10: हामीलाई गर पनि भन्नुभएको छ, नगर पनि भन्नुभएको छ, हुन्छ मात्र भनेर आलचाल गरेको छ।
0: स्थानीय बासिन्दा र वडा अध्यक्ष स्वयंले माथिल्लो क्षेत्रबाट काम शुरू गर्न सिफारिश गरिसकेको अवस्थामा एकजना वडा सदस्यको अडानकै कारण योजना प्रभावित बनेको भन्दै स्थानीयले बजेट फ्रिज हुन लागेको बताएका छन्। वडा सदस्यले व्यक्तिगत स्वार्थ पूरा नभएपछि विकास निर्माणमा अवरोध सिर्जना गरेको स्थानीयको गुनासो छ। यसैबीच हामीले वडा सदस्य वामदेव विष्टलाई स्वयं स्थानीयको माग र वडा कार्यालयको सिफारिश हुँदाहुँदै विकासका योजनामा तपाईँले किन अवरोध गरिरहनु भएको छ भनेर सोधेका छौं।
12: त्यो ठाउँमा मैले हाम्रो मुख्यमन्त्री दिल्ली चौधरीलाई भनेर मैले त्यो ठाउँमा बजेट पारे, अनि यो ठाउँमा पानी काट्नलाई नाला बनाउने भनेर दिल्ली चौधरीलाई त्यो ठाउँमा देखाइकन त्यो बजेट हाल्न लगाएको बजेट
11: हो। भनेपछि जस्तो दिल्ली चौधरीले चाहिँ अहिले कहाँ बनाउने भन्नुहुन्छ तपाईँले?
12: दिल्ली चौधरीले जहाँ देखाओ त्यही बनाऊ, तिमीले आवश्यकता भनेर मलाई त्यो बेला देखाएको ठाउँमा बनाऊ, ठिक छ, अलि तल लैजाऊ भनेर भन्नुहुन्छ उहाँले।
11: दिल्ली चौधरीले पनि तपाईँले जहाँ भन्नुभएको छ त्यहीँबाट बनाउनुहोस् भन्नुभएको छ?
12: हजुर, पानी बनाउनलाई चाहिँ हाले बजेट हो।
11: तपाईँ त्यहाँ एउटा माइनरमा हस्ताक्षर पनि गर्नुभएको रहेछ, माथिबाट बाटो बनाउनु पर्छ भन्नेमा हस्ताक्षर गर्नुभयो कि गर्नुभएन?
12: हामी यहाँ छलफलमा बसिया छौँ भनेर माथि छुट्टै टोल बसिया रहेछ। हेर्नुहोस् है, त्यो मात्रै एउटा जनप्रतिनिधिको जनप्रतिनिधिको हिसाबले पनि त्यहाँ गइसकेपछि जनमानसमा गइसकेपछि एउटा म त साझा मान्छे पनि हस्ताक्षर गरोस् भनेपछि मैले गर्नुपर्छ क्या?
11: लिखित रूपमा सहमति जनाउने अनि फेरि मौखिक रूपमा विरोध गर्ने भन्ने हुन्छ?
12: होइन, लिखित रूपमा त त्योभन्दा पहिले मैले तल जनाछु।
11: तपाईँको दुईजना बाहेक अरू सबै उदयबाट छ भन्ने कुरा छ नि त त्यहाँ त?
12: त्यो गलत कुरा, म त साझा मान्छे हो, जनप्रतिनिधि हो, उहाँहरूले बोलाइसकेपछि टोलमा मान्छे खेरिया बेला हामीले यसरी गर्ने विचार गरिरहेका छौँ, तपाईँको पनि उपस्थिति भएको छ, ठिक छ, सही गरिदिनु भने मैले गर्नुपर्छ।
11: तपाईँले भनेको कुरा यति नै मिलेन कि? तपाईँ भन्नुहुन्छ बहुमत यता धेरै छ, अनि फेरि भन्नुहुन्छ उता बहुमत धेरै देखेर मैले सिन्चर गरेर जनताको बिचमा गएर मैले नै भन्न सकेन भन्नुहुन्छ के भने?
12: म त जनप्रतिनिधि हो नि, म व्यक्ति मात्रै होइन नि त, किन उहाँहरूले जिताएको मतलाई मैले अपेक्षा गरेर होइन हुने हुन्न भन्ने ठाउँ त छैन नि।
11: छैन भने काम किन भनिदिनुहुन्न त फेरि?
12: मैले रोक्या होइन नि त, यो काम त उहाँहरूले रोक्या हुन लागनलाई, म त साझा मान्छु।
11: साझा भनेर जे पाइते गर्नु त भएन नि त तपाईँको?
12: होइन, साझा मान्छेले मैले होइन यो ठाउँमा विकास गरेर होइन त्यो ठाउँमा गर्ने हो भनेर भन्न मिल्छ?
11: अनि
12: होइन, मैले यो ठाउँमा मान्दैन भनेर भन्न पनि मिल्दैन क्या? साझा मान्छेले
11: विकास गर्ने भनेको त धेरै जनता जहाँ लाभान्वित हुन्छ, जहाँ धेरै जनताले दुःख पाइरहेको छ त्यहाँ पो विकास गर्ने, एउटा व्यक्तिलाई विकास गरेर हुन्छ? तपाईँले भनेर त एउटा मेरो घरमा गराइदियो भनेर हुन्छ र तपाईँ जनतालाई गर्ने हो के?
12: मैले गर्न खोजेकै हो यो।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
13: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
14: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
4: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडर्समा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
14: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
15: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
18: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: विश्रामपछि प्रकृतिमूल खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवस आज दाङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। एमाले केन्द्रीय कमिटी, जिल्ला तथा पालिका कमिटीहरूले मदन आश्रितको स्मृतिमा विविध कार्यक्रमको आयोजना गरेका हुन्। सोही अनुरूप दाङका 10 पालिकामा पनि नेकपा एमाले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएको छ। नेकपा एमाले तुलसीपुर नगर कमिटिले तुलसीपुरमा एक कार्यक्रमका बीच दिवस मनाएको हो। नगर कमिटिका उपाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य कोमल ओलीले मदन आश्रितको विचारलाई आत्मसात गर्दै पार्टीलाई जनता माझ अझै मजबूत रूपमा जोड्नुपर्ने बताउनुभयो। उहाँले नेपाली कम्युनिष्ट आन्दोलन र बहुदलीय लोकतन्त्र स्थापनामा दुवै नेताहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओलीले देश र जनताको परिवर्तनका लागि मदन आश्रितले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेता कार्यकर्ताहरूलाई उहाँले देखाएको मार्गमा अघि बढ़न आग्रह गर्नुभएको छ। उहाँले विगतका निर्वाचनको गम्भीर समीक्षा गर्दै पार्टीलाई थप सुदृढ बनाउँदै अघि बढ़नुपर्नेमा समेत जोड़ दिनुभयो। यसैगरी उहाँले मदन आश्रितको विचार र योगदानले देश परिवर्तनमा धेरै महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउनु भएको छ। एमालेका रामबहादुर जीशीको स्वागत मन्त्रीबाट शुरू भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तुलसीपुर नगर इन्चार्ज रामजी चौधरी मिलन, जिल्ला कमिटी सदस्य नवराज लामिछाने लगायतले बोल्नु भएको थियो।
1: डाङ्गु दङ्गेश्वरण गाउँपालिका एक रामपुरका 5 युवकले सामूहिक तरबुजा खेती गरेका छन्। साथै उनीहरू बबई नदी किनारको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर समेत भएका छन्। स्वदेशमा नै केही गरौं भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताउनुभयो। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको उहाँको भनाइ छ। हाल गाउँमै 12 खेतमा आहना, पूजा, सरस्वती, दिव्या र स्वीट हनी जातका तरबुजा खेती गरिरहेको उहाँले बताउनुभयो। गाउँबाटै दैनिक 100 देखि 1.5 किलोसम्म बिक्री हुने समेत गरेको छ। तरबुजाको याम समाप्त भएपछि बदाम लगायत अन्य सागसब्जीको खेती गर्ने समेत उहाँले बताउनु भएको छ।
0: कर्णाली प्रदेश सरकारले प्रदेश च्याउ बोर्ड विकास स्थापना गर्न छलफल शुरू गरेको छ। साबिकको कर्णाली प्रदेश सभा सदस्यहरूसँग छलफल शुरू भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभएको छ। छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा प्रदेश सभा सदस्यहरूसँग छलफल भएको हो। वर्षेनी सड़क तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेका स्याउमा क्षति हुँदा समस्या हुने गरेकाले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गर्नु परेको मन्त्री शाहले बताउनु भएको छ।
1: कर्णाली प्रदेशका बालबालिकाको संरक्षण र सम्वर्धनका सवाललाई आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा सम्बोधनका लागि समन्वय गरिदिन कर्णाली प्रदेश सभाका संसदीय समितिको ध्यान आकर्षण गराइएको छ। प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट बनाउन लागेका बेला बाल क्लब सञ्जालका कर्णाली प्रदेश महासचिव अस्मिता खड्गाले समन्वय पत्र बुझाउनु भएको हो। बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले हिजो आयोजना गरेको बाल केन्द्रित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा कर्णाली प्रदेश सभा संसदीय समिति तथा नागरिक समाज बीचको प्रादेशिक छलफल कार्यक्रममा कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र प्राकृतिक स्रोत समितिलाई 23 बुधे समन्वय पत्र बुझाएको हो।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। आज काठमाण्डुको बल्खुस्थित मदन नगरमा आयोजित 33 मदनाश्रित स्मृति दिवसमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। पूर्व राष्ट्रपति भण्डारीले एमाले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ।
1: भूमिहीन तथा सुकुम्बासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कड़ा चेतावनी दिएका छन्। समस्या समाधान नगरी जबरजस्ती हटाउन खोजिए देशभर आन्दोलन चर्काउने समेत उनीहरूको भनाई छ। सुकुम्बासीको प्रदर्शन पछि कोन सभामा बोल्दै सुकुम्बासी अगुवाहरूले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह समेत गरेका छन्।
0: युनिक तथा अल्पसंख्यक समुदायलाई विकासको मूल प्रवाहमा सहभागी गराउने भन्ने विषयमा सरकारवाला बीच छलफल भएको छ। युनिक अल्पसंख्यक समुदायमाथि हुने घृणा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो समुदायका नागरिक, पत्रकार, राजनैतिक दलका नेता तथा सरकारवालाहरूबीच छलफल भएको हो।
1: मूल खबरमा अब विदेश खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: र मूल खबरको अन्तमा खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीग 4 महिनासम्म चल्नेछ। लीगमा यसपटक 10 12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा युवा केन्द्रित लागु औषध विरूद्धको अभियान सञ्चालन। लुम्बिनी प्रदेश सरकारबाट तुलसीपुरको पहरुवामा विनियोजित भएको बजेट अल्पत्र। वडा सदस्यले सयौं जनताको मागलाई व्यवस्था गर्दा बजेट फ्रिज हुने जोखिम बढ़ेको स्थानीयको गुनासो।
1: डाङको दङ्गीसरणका युवा तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै कर्णाली प्रदेशमा बालबालिका लक्षित कार्यक्रममा झोड। बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई सुकुम्बासीको चेतावनी।
0: युनिक अल्पसंख्यक समुदायलाई विकासको मूल प्रभावमा ल्याउनु पर्नेमा जोड़। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता। नागरिकको विश्वास नै राजनैतिक दलको सबैभन्दा ठूलो शक्ति रहेको पूर्व राष्ट्रपति भण्डारीको भनाई।
1: र विदेश खबरमा ट्रम्पको चेतावनीका बावजूद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। खेल खबरमा एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि हुने।
0: हवस् त बेलुकी 6 बजेको प्रकृतिमूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: ViaNet।
7: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
8: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
8: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
10: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक, दाङ।
9: प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558823894, 9848814894।
11: के तपाईँ विज्ञापनमा

0: लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8740
1: र 082-521-8780।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश, अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: yaşında yiyince geriye farkı diye tepkimin vücuduna geldi kaç.
1: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-3180।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38443 र 98-10-85-97-72।
10: छोराले खोजेको
11: आमाले रोजेको
10: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
11: गृहपति
10: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
11: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
10: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
10: सम्पर्कका लागि फोन
11: 08259073 र मोबाइल 9808864071।
10: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
11: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
12: 10 बेड आईसीयू सेवा
13: 10 बेड एनआईसीयू सेवा
12: 10 बेड एसडीयू सेवा
13: नर्मल डेलिभरी तथा सीएस सेवा
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
14: मेरी आमोइनी गर्थ्यो बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
15: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन

0: सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
8: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
8: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
8: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
11: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
12: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
13: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
12: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720300।
13: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
14: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
10: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
8: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9847840188।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अतिक्रमित जग्गामा बनेका 751 टहरा हटाइयो एक महिनामै करिब 8 लाख व्यवसायमा आर्थिक गणना सबैलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह
2: स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस् र कोही घडकहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु
1: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा चौथो संस्करणको नेपाल सुपर लीग भदौबाट हुने
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ त्यही औल्याएको अनुसार अब बन्ने बजेट र सरकारका कामहरूमा पुनर्संरचना हुनु आवश्यक छ अब खबर सुशीला श्रेष्ठबाट
4: संघीय संसदका मुख्य विपक्षी दलहरूले सरकारले संविधान भन्दा माथि उठेर गर्न खोजेका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन् देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ काठमाण्डुमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो
5: सुशासनका सन्दर्भमा एजुकेसनमा ल्याउने चेन्ज हेल्थमा ल्याउने चेन्ज रोजगारीका कुरा इम्प्लोयमेन्टको कुरा यी कुरा भयो एग्रिकल्चरको कुरा यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो यी कुराहरू चाहिएकै हो त कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो हामीले खोजेको हो शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास हो नि कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ राज्यको कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो
6: तीनवटा अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पोपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जब जबको सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नु पर्दछ भन्ने कुरा म तपाईँहरूको बीच राख्न चाहन्छु
4: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ भएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ न्यायाधीश द्वय हरिप्रसाद भुइयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारण

सामग्री अत्यावश्यक वस्तु सामाजिक संस्कारमा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न

0: भइसकेको छ भने वास्तविक प्रभावितको एकिन तथ्याङ्क संकलनको काम जारी रहेको जनाइएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8 लाख व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वैशाख 2 गतेबाट शुरू भएको आर्थिक गणनामा हालसम्म 7,90,000 प्रतिष्ठान, व्यापार, व्यवसाय, सेवा प्रदायक संस्थाहरूको गणना सकिएको हो। आगामी असार 7 गते सम्पन्न हुने सर्वेक्षणमा 14 लाख प्रतिष्ठानको गणना गर्ने योजना रहेको छ। देशभरिका सानाठूला व्यवसायी तथा उद्यमीबाट प्राप्त तथ्याङ्कले नै आगामी विकास रणनीति निर्धारण गर्ने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन सीआईएनसँग कुरा गर्दै कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले सबैलाई आग्रह गर्नुभयो।
1: सबै व्यापार व्यवसाय सबैजनाहरूले चाहिँ स्वतस्फूर्त रूपमा अझ, किनभने यसमा हामी तथ्याङ्कहरू गोपनीयता कायम गर्छौं, कुनै पनि सूचना कसैलाई पनि दिँदैनौ, होइन, अनि यसमा कर प्रयोजनको लागि कुनै अदालतमा झन्झटिलो कामको लागि र कसैलाई पनि नदिने भएको कारणले गर्दा नितान्त तथ्याङ्क प्रयोजन मात्रै, देशको आर्थिक मापनको लागि मात्रै प्रयोग गरिने भएको कारणले गर्दा सबै व्यापार व्यवसाय औद्योगिक संघ संस्था एनजीओ आईएनजीओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, र कोही घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
0: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका 2 बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्राण्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाहीमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: किसानहरूका लागि खुशीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार।

0: केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9810857772।
1: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
2: सीमित हुनु भएको छ कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
3: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, है यो अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
2: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
3: मौरीले तोरी खाइदियो, तोरीको फुलको रस चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भने कोही तेल कम आयो भने कसैले बिसारी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरू थाहा छैन, खाँदा
2: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी,
4: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारण हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी सर्लाई रौतहट नै हाम्रो चरण।
2: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
5: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
6: मौरीमा यति विभागका तपाईँको त्यहाँ एकजनाले केही गर्ने कार्यक्रम मौरीमा यहाँ हुन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, त्यो साल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
2: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
7: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
8: शैलेन्द्र गिरी सिद्धिशरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो खेती पूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा केही जम्मै बारेर अब त घर घरमा पस्न लाग्यो हजुर। यसको खेती पूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
9: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलडुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत हरिन्द्र कटुवाल।
10: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जंगली जनावरहरूबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको खेतीपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो, र उहाँले नगरपालिकामा आएर सम्बन्धित ओडामा ओडा वडा कार्यालयमा उहाँले गुनासो राख्न सक्नुहुन्छ र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपतिका लागि के गर्ने भनेर सिआइएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनु भयो र नगरपालिकामा आउनु भयो भने उहाँलाई खेतीपति कसरी पाउने कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
11: नमस्कार, म भरिलाल खड्का रुकुम पूर्व सिस्नी गाउँपालिका 2 म एक्सकाभेटर चालक हो अपरेटर अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु 5 वर्ष पुग्यो। मैले रिन्यु गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ यसको चाहिँ जानकारीको लागि।
9: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी।
12: अहिले सिस्टममा त यहाँ सिस्टम नाटक गर्नुभएको दुई ठाउँमा पनि गरिदिनुहुन्छ। अब त्यो कुरा अहिले त्यो कुरा इन्क्रिज भने चाहिँ बिचमा नकल ल्याइदिन्छ त्यही कुरा आयो त्यो गर्नलाई खेर मान्नुहुन्छ। जुन ठाउँमा राम्रो जुन ठाउँबाट इस्यु भएको त्यो ठाउँ गर्ने सजिलो हुन्छ। यतैबाट पनि हुन्छ अब कतिले चाहिँ अरू नम्बर इस्यु भएको त्यो गरेर इन्क्रिज भएको लाइसेन्सहरू चाहिँ अब नक्कल लियो कि भन्ने तरिकाले चाहिँ सोचेर अब गरिदिनुहुन्न। हजुरहरू सम्बन्धित जनकबाट भएको छ भने मधेस प्रदेशमा राम्रो गर्ने चाहिँ सजिलो हुन्छ।
9: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव।
13: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
7: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
15: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
16: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
14: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
17: संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौं। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने? बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
13: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो। त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो। र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियार सहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका, अब अहिले त उपत्यकाको केही ठाउँको मात्र, देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्दर्शन जस्तो मलाई लाग्दैन, सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक प्राकृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौं भन्नुभएको छ, उहाँहरूको भनाईमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ खानाहरू पर्याप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला, अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो। दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो, यसले चाहिँ सबभन्दा पहिला त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई।
18: हजुर, अहिले बालबालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
13: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन, राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ र हामीले सामाजिक संघ के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाएछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन, त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छेकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि, र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्, हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ, अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ, र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ, महानगरपालिका काठमाडौँ महानगर स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बालबालिका मुक्त समाज को विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो, अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेछौ तर पर्याप्त शिक्षकहरू हुनुहुन्न, त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गराउन सकेको स्थिति छैन।
17: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01562666 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
19: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ।

0: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडीमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9814648038 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्। के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारेरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र। मोबाइल नम्बर 9828041429।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
4: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहना सँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
8: हेरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ,
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9161648038 र 9602845818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
9: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
9: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ, प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742927974। सेवा गर्ने मौका दिनुहोस्।
7: किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
10: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
11: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
12: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
13: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
12: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
13: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
12: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
14: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
15: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुलसीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 MHz र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz बाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

आदरण मानुभाव सत्संग एउटा समुद्र हो। समुद्रमा गंगामा पानीमा नुहाउँदाखेरि शरीरको मैला पसिनाहरू धुइन्छ भने सत्सङ रूपे सरोवरमा प्रवचन सुन्नको लागि हजुर हामी इच्छुक रहन्छौ सरदा रहन्छ भने हाम्रो पनि भित्र भएका विकारहरू भित्र भएका जो टेन्सनहरू जो अशान्तिहरू त्यो सबै धुन्छ केले सत्सङ प्रवचनले। प्रवचन भगवानको चर्चा हो। प्रवचनले मनलाई पनि एकाग्र गराउन सक्छ चञ्चल मनलाई कन्ट्रोल गर्न सक्छ र सन्तहरूले सम्झाउनुहुन्छ कि आज तपाईँ हजुर हामीलाई अति अशान्ति टेन्सन छ कति सम्पत्ति छ फेरि पनि अशान्तिलाई हामीले फ्याँक्न सकेका छैनौ अशान्तिलाई धुन सकेका छैनौ किन त भन्दा यो एक त साइन्सको

पुगे यो त कलिजुग। मायाले तपाईँ हजुर हामीलाई यति ग्रस्त बनाएको छ, यस्तो रोगी बनाएको छ। मायाको कारणले नै मानव आज संसारमा रोगी अकाल मृत्यु भइरहेको छ। त्यसैले सन्तहरूले सम्झाउनुहुन्छ, इतिहासलाई बताउनुहुन्छ कि नोस राजा महाराजा यो देशमा आज मात्रै होइन अनादि कालदेखि नै राजा महाराजाको प्रादुर्भाव भयो। देशको रक्षा, प्रजाको रक्षा, उन्नति प्रगति समाजको हर समय हर राजा महाराजाहरूलाई त्यतिखेर चिन्ता थियो। उहाँहरूलाई चिन्ता यतिको मात्रै थियो कि प्रजालाई कसरी सुख दिने, कसरी शान्ति दिने, प्रजाको उन्नति प्रगति कसरी हुन्छ, प्रजा नाङ्गो नरहोस्, भोको नरहोस्, सबैलाई एक समान सोच्नुहुन्थ्यो। तर आजको राजा महाराजालाई हेरौँ भने आफै खाउ आफै लाउ भन्नुको कारण उहाँहरू के छ, दुखी हुनुहुन्छ। कसै प्रति प्रेम दया भाव उत्पन्न हुँदैन, के को कारणले भन्दा अध्यात्मको कमीको कारण। जसरी इब्राहिम राजा राज्य गर्नुहुन्थ्यो, एक दिन राजा आरामले सुत्नु भएको थियो, बिहान उठेर उहाँको जनताको सुरक्षा, जनताको दुःख सुख बुझ्नको लागि बिहानै बिहानै उठेर कसैको चुलो बलेको छैन कि, कसैको घरमा चामल पो छैन कि भनेर जाने गर्नुहुन्थ्यो। अब यता राज दरबारमा नोकर चाकर दास दासियाँ सैनिकहरू धेरै, सबैले आफ्नो आफ्नो ड्युटी खटाइदिएको थियो। आजको जस्तो चुनाव लाउने अफसरहरू पनि थिएनन्, आजको जस्तो चुना लाउने सैनिकहरू पनि थिएनन्, नोकर चाकर पनि थिएनन्। सबैले इमानदारीको साथ सेवा गर्थे, राज्यको कारोबार सम्हाल्थे। त्यसरी नै राजा दुःख हुनुहुन्छ, निस्किनु भयो, त्यहाँ दासीलाई सेवा दिएको थिए, एउटा दासीलाई रानीको कमरा कोठा सजाइदिने, तन्ना बदलिदिने, बेड कभर बदलिदिने, अर्को दासीलाई राजाको राजा बाहिर निस्केपछि राजाको कमरा सजाउने, मखमलको बेड कभर ओछ्याइदिने, सेन्टहरू छर्ने, फूलहरू राखिदिने, पूजाको सामग्री तयारी गरिदिने, फूलहरू चन्दनहरू फूल टिपेर राखिदिने, चन्दनहरू घोटेर राखिदिने पूजाको लागि। जब राजा सेर गरेर आउनुहुन्छ, नुहाइ धुवाइ गरेर आफ्नो पूजा गर्ने नियम बस्थ्यो। दासीले सोचिन् यस्तो मखमलको गद्दामा, यस्तो मखमलको बेडमा, यस्तो सफ्ट बेडमा सुत्नुहुन्छ, यस्तो सेन्ट बास्न आइरहेको जस्तो राम्रो मिठो, राजालाई त कस्तो निन्द्रो लाग्छ होला नि भन्ने मनमा आयो। मनमा आइसकेपछि राजा त जानुभएको छ बाहिर, अब राजा आउनु भन्दा पहिला म एकछिन चाहिँ हेर्छु कस्तो निन्द्रो लाग्छ भनेर दासी त्यहाँ सुत्छिन् राजाको बेडमा। र केही छिन पश्चात निन्द्रो लागेछ त थाहा हुँदैन, आधा घन्टा सुते कि एक घन्टा सुते कि पाँच मिनट सुते कि। त एकछिन पछि राजा आउनुहुन्छ, दासी आफ्नो बेडमा सुतिरहेको देख राजालाई अति नै क्रोध आउँछ र दासीलाई कोर्रा निकालेर कोर्राले दासी माफी माग्छिन्, महाराज गल्ती भयो, भूल भयो, क्षमा गरिदिनुहोस्, एक बारको लागि क्षमा गरिदिनुहोस् भन्दै दासी हात जोड्दै रुँदै गिडगिडाउँछिन्, रुँदै भन्छिन्, महाराज गल्ती भयो, छोडिदिनुहोस्, मेरो शरीरबाट सब खुन निस्किरहेको, छाला निस्किरहेको छ महाराज। तर राजालाई अझै क्रोध बढ्दै जा, राजा अझै दासीलाई कोर्राले हानिराख्नु रहेछ। यतातिर दासी एकछिनमा हाँस्न थालिन्, जोड जोडले हाँस्न थाले, रुँदा रुँदै हाँस्न थाले। राजालाई शंका भयो, पहिला त यसको शरीर राम्रै थियो, माफी मागिरहेकी थिइन्, भूल गल्ती बताइरहेकी थिइन्, अहिले अचानक शरीर जीर्ण भइसक्यो, यस्तो अवस्थामा हाँसिरहेछन्, कारण के हो? राजाको मनमा यस्तो विचार आयो, कोर्रा त्यही राखेर दासीलाई सोध्छन्, दासी पहिला त तिमी माफी मागिरहेछ, अहिले तिमी हाँसिरहेछौ, के कारण हो? मेरो खिल्ली उडाएको हो भनेर राजाले दासीलाई, र दासीले भन्छन्, महाराज क्षमा गर्नु होला, मेरो मनमा यस्तो विचार आयो, तपाईँ यो गद्दामा, यो शब्द बिस्तरामा सुतेको कति वर्ष भइसक्दा हेर्नुहोस्, तपाईँ बाहिर जाँदा मैले सोचे कति आनन्दले निन्द्र लाग्छ होला, दुई मिनट सुतेर हेर्छु भन्दा मलाई निन्द्र लागे, निदाएछु, तपाईँ आउने थाहा भएन मलाई, कोही पाँच मिनट सुते होला हजुरको यो बेडमा, पाँच मिनटको सजा मेरो शरीरलाई यस्तो बनाइदिनु भयो, यस्तो सजा दिनुभयो भनेदेखि तपाईँ त कयौं वर्षदेखि यो बेडमा आयो, आनन्द यो सुख भोगमा सुतेर आउनु भएको छ, पाँच मिनटको सजा यति पाए भने वर्षौंको सजा तपाईँले
सहन सक्नुहुन्छ त? 5 मिनटको सजा त म सहन सकेको छुइनँ, म मेरो प्राण निस्किए पनि हुन्थ्यो भन्ने भइरहेछ भित्रबाट। तर मलाई अचानक हाँस उठेको कारण चाहिँ यही हो, 5 मिनटको सजा तैँले यति पाइस भने राजाले वर्षौं वर्षौं सुतेको सजा कति पाउँछ होला र राजा सहन गर्न सक्छ? राजाले सहन गर्न सक्नुहुन्छ हजुरले? मेरो मनमा त्यो बात आएर हाँसेको भनेपछि राजा दासीलाई सम्झाउँछन्, दासी भूल भयो, गल्ती भयो, अब यो पापको प्रायश्चित म कसरी गरौं, मलाई प्रेरणा देऊ भनेर उल्टै दासीलाई राजाले सोध्छ। दासीले भन्छिन्, महाराज यो सजा, यो पापको सजा, यो गल्तीको सजा तपाईँले धुन चाहनुहुन्छ भने सन्त कबीर साहबको दरबारमा जानुहोस्। कबीर साहबले बिहान बेलुकै दिउँसै प्रवचन सुनाउनुहुन्छ, ज्ञान भक्ति वैराग्य आफ्नो अनमोल अध्यात्म धनको बारेमा सुनाउनुहुन्छ। जानुहोस् म तपाईँलाई श्राप पनि दिदिन, म तपाईँदेखि दुखी पनि छैन, गल्ती मेरो पनि छ। एउटा राजाको बेडमा दासी नोकर नि सुत्ने सुतेको यो मलाई पनि छ, मलाई गहानी भइरहेको छ, तर निन्द्रले यस्तो छोप्यो निदाय। अब तपाईँले यो सजाबाट मुक्त चाहनुहुन्छ भने जीवनको यत्रो वर्ष सुतेर आउनु भएको जो सजा तपाईँले यो आनन्द यो सुख भोगलाई बिर्सेर हजुरले कबीर साहबको दरबारमा जानु भनेपछि कबीर साहबको दरबारमा राजा त्यही दिन आफ्नो राजपाट त्यागेर जानुहुन्छ, राजाको दरबारमा सेवा गर्नुहुन्छ। महाराज मलाई पापदेखि मुक्त हुने दीक्षा दिनुहोस्, अध्यात्म ज्ञान दिनुहोस्, त्यो ब्रह्म शक्तिको दर्शन गराइदिनुहोस् भनेर कबीर साहबको दरबारमा चरणमा गएर रुन्छ। त्यतिखेर कबीर साहबले भन्नुहुन्छ, त्यति सजिलो छैन आत्मज्ञान दीक्षा प्राप्त गर्नको लागि, भक्ति मार्ग खाँडेके धार, हले डुले कट मरे निश्चय उत्रे पार। भक्ति मार्ग एउटा तलवारको धार जस्तो हो, त्यसमा हिँड्नको लागि हिम्मत निकाल्नु पर्छ, हिम्मत बढाउनु पर्छ, हिम्मत बढायो भने तब मात्रै तिमीले त्यो दीक्षा। राजा कबीर साहको दरबारमा सेवा गर्नु 12 साल बित्यो। लोई माताले भन्नुहुन्छ, महाराज अब त्यसलाई ज्ञान दिनुहोस्, बुढो पनि भएछ। कबीर साहबले भन्नुहुन्छ, एक बार परीक्षा त लिएर हेर, राजाको अभिमान गयो कि गएन। साँच्ची नै लोई माताले के गर्नुहुन्छ, पानी साग चामलहरू धोएको पानी चौलानीहरू तल फ्याँक्दाखेरि राजा भिज्नुहुन्छ, राजा त्यही गोठमा काम गरिराख्नु भएको रहेछ। राजा भिजेपछि राजाले आवाज निकाल्नु, आज मेरो टाउकोमा यो फोहोर पानी हाल्नेलाई मेरो दरबारमा हुन्थ्यो भने म फाँसीको सजा दिए। त्यो शब्द कबीर साहबले सुन्नुभयो, लोई मातालाई बोलाउनु भयो, हेर लोई तिमीले राजालाई ज्ञान देऊ भनिरहेथ्यौ नि, तर राजाको अभिमान सकेको थिएन, हेर कस्तो शब्द बोल्यो। के लोई माता चुप हुनुहुन्छ? फेरि राजालाई ग्लानी पनि भइरहेको छ, जसको घरमा नोकर बसेको छु उसैलाई मैले यस्तो शब्द बोले। राजा सेवा गर्न थाले, 12 वर्ष अझै बित्यो, 24 वर्ष भयो, 24 वर्षको पश्चात फेरि लोई माताले, आमा त आमा हुन्छ नि, दयाको सागर बुढो भइन्छ, कहिले मेडिटेसन गरेर कहिले आफ्नो आफू भित्र भएको त्यो ज्योतिको त्यो प्रकाशको दर्शन गर्छ, तपाईँले दया गरिदिनुहोस्, दीक्षा दिनुहोस्। कबीर साहब हुन्छ, एक बार फेरि परीक्षा त लिएर हेर, त्यसै दिने खाँचो फल त मिठो हुँदैन नि, कोही तितो हुन्छ कोही अमिलो हुन्छ, फल पाक्नु त पर्यो। भनेपछि लोई माताले परीक्षा के लिनुभयो, चुलो पोतेको पानीहरू, माटोहरू, गोबरहरू, चामलको पानी, सागको पानीहरू सबै एउटा डस्टबिनमा बाल्टीमा राख्नु भएको थियो। राजा गाई चराएर घाँस काटेर लिएर आउनुभयो, गाईलाई भित्र बाँधेर घाँसलाई भित्र राखेर अब माथि खाना खान जानु पर्यो भन्दा त फेरि त्यसरी नै लोई माताले पानी फ्याँक्नु भयो, त राजा चुरुलुमै भिजे। राजाले भन्छन् माथि गएर, आमा हजुरले किन कस्तो ठान्नु, म हुँदा हुँदै म गरिहाल्थे, यत्रो कोमल कर कमलले तपाईँले यत्रो भारी पानी उठाउनु भयो, म पनि एउटा पापको भागीदारी थिए, यस्तो पापीको माथि, यो पाखण्डीको माथि तपाईँले तपाईँको करकमलद्वारा जल पर्यो। आमा आजदेखि त्यस्तो काम नगर्नु, म गर्छु, जे सेवा गर्नु छ, जस्तो पनि सेवा स्थिति परिस्थिति जस्तो स्थितिमा पनि म दरबारको सेवा गर्छु, आमा मलाई यो पापको बोझा नबोकाउनुहोस् भनेर कबीर साहबको चरणमा गएर, लोई माताको चरणमा गएर चरण छुनुहुन्छ। त्यतिखेर कबीर साहबले हेरिराख्नु भएको थियो, सुनिराख्नु भएको थियो, आएर लोईलाई भन्नुहुन्छ, लोई अब फल पाकेको छ, मिठो छ, स्वादिष्ट छ। भन्नुको अर्थ यो थियो, अब राजा अध्यात्ममा डुबेको छ, धर्मको पक्षमा छ, राजाले आफ्नो राजपाटको यस आराम बिर्सिसक्यो, अब दीक्षा दियो।
तब राजा इम्रायनलाई 24 वर्षको पश्चात ब्रह्म ज्ञान भयो, आत्माको ज्योतिको दर्शन गर्ने साधना प्राप्त भयो। त मेरो भन्नुको भाव अर्थ आदरणीय महानुभाव, तपाईँ हजुर हामी त हिङ लगे न फिड्किरी रङ्गाए चोखा, गर्नु केही नपरोस्, गुरुकुलमा जानु पनि नपरोस्, प्रवचन सुन्नु पनि नपरोस, गुरुदरबारको सेवा पनि गर्नु नपरोस, खाना जो मन लाग्छ खाना पाइयोस्, केही पनि त्याग गर्न नपरोस्, नाच गान गर्नु मिलोस्। भक्तिमा त यो खोजिरहेको हुन्छ हामीले, तर यो भक्ति कहिले पनि सम्पन्न हुँदैन, सफल हुँदैन। जीवन बर्बाद नगरौं, हामी कहीँ काम गर्छौँ आयस्रोत खोज्छौ, धर्मको स्थानमा पनि आयस्रोत छ कि छैन, छ भने त्यहाँ भीड लागेका हुन्छौ, छैन भने त्यहाँ एक पाइला पनि समर्पण गर्दैनौ। त्यसैले आदरणीय महानुभाव, धर्म कमाउनु छ, भक्ति कमाउनु छ, धन कमाउनु छ भने भौतिक र आध्यात्मिक दुईटै बाटोमा एकदम सरल भावले हिँड्नु पर्छ। यो होइन हिङ लगे न फिड्किरी रङ्गाए चोखा, केही नपरोस् एकदम मिठो चोखा भइहालोस्, हुन्छ हुँदैन, नुन पनि हाल्नु पर्यो, तेल पनि हाल्नु पर्यो, खुर्सानी पनि हाल्नु पर्यो, तब गएर त्यो चोखाको स्वाद बन्दछ भन्नु पर्छ। तपाईँ हजुर हामीले जीवनलाई आनन्दले शान्तिले बिताउन चाहन्छौ भने अध्यात्ममा हिँड्नै पर्छ। अध्यात्ममा हिँडेपछि सानो तिनो कष्टहरूलाई बिर्सिनु पर्छ। तपाईँले हृदय श्रद्धाले गर्नुभएको छ भने तपाईँले आफूभित्र भएको त्यो ज्योतिको, त्यो प्रकाशको, त्यो ब्रह्म ज्ञानको अध्यात्म बाटोको उज्यालो पनि तपाईँले यही जीवनमा पाउन सक्नुहुन्छ, यही उमेरमा पाउन सक्नुहुन्छ, र संसारको धन सम्पत्तिमा पनि तपाईँलाई सफलता हुन्छ, र तपाईँको सन्तानले पनि राम्रो व्यवहार, राम्रो विचार, राम्रो सुझाव सल्लाह लिन्छन् अनि दिन्छन्। होइन भने बाउले कमाएको सम्पत्ति उडाएर उडाएर मत्तु भएर मातेर हिँडिरहेका छन्। रक्सी खायौं भन्छौ तर रक्सी उसले खाएको होइन नि, रक्सीले उनलाई खाइरहेको हुन्छ, त्यो पनि ज्ञान छैन। धर्मदेखि टाढा भइसकेपछि मानवलाई कुन राम्रो कुन नराम्रो त्यो पनि थाहा छैन। अनेक प्रकारको कवाडीहरूको साथमा उसले व्यवहार गरिरहेको हुन्छ र आफै धन लुटाइरहेको हुन्छ, आफै बर्बाद भइरहेको हुन्छ, शरीरलाई जीर्ण पारिरहेको हुन्छ, शरीरलाई अनेक प्रकारको रोगी बनाइरहेको हुन्छ, सन्तानबाट पनि सुखी छैन, धनबाट पनि ऊ खुसी छैन। त्यसैले भन्छ नि दुःख

संसार लोभ र मोहले भरेको समाजलाई अध्यात्ममा लगाउन नितान्त आवश्यक छ। युवा छोरा छोरीहरूलाई अध्यात्ममा लगाउन नितान्त आवश्यक छ। विद्वान त हजुरहरूले बनाउनु भयो दुःख सुख गरेर, तर ज्ञानी बनाउन सक्नु भएन भने तपाईँले बनाएको विद्वता विद्वान केही कामको छैन। यही शरीरसम्म खाउला पिउला लाउला, तर त्यसले अध्यात्मबाट टाढा भएको सन्तानले कहिले पनि बाबु आमालाई सुख दिँदैन, काहीँ न काहीँ उसले बाबु आमालाई टेन्सन दिइरहेको हुन्छ। त्यसैले नेपाल मानव धर्म सेवा समितिले प्रत्येक युवा भाइ बहिनीहरूलाई यही भन्न चाहन्छौ, अध्यात्ममा जोडाऊ, आफ्नो सन्तानलाई अध्यात्ममा पढाऊ, भौतिक विद्याको साचन अध्यात्म विद्यालय पनि पढाऊ, पढ्ने कोसिस गरौं भन्दै सम्पूर्ण रेडियो सुन्नु भएको आदरणीय महानुभावहरूबाट यही भन्दै बिदा लिन्छु। आफ्नो युवा सन्तानलाई चाहिँ अवश्य ज्ञानी बनाउनुहोस्, अध्यात्ममा लगाउनुहोस्। हरिओम।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947।
4: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
9: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
10: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
13: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
14: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।